अहिले सुन्दै हुनुहुन्थ्यो थुप्देन भुटियाको आवाजमा आधुनिक गीत। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ।

युरोपीय संघको चर्चा युरोप र पूर्वोत्तर बीचको साझा हितका क्षेत्रहरूमा केन्द्रित हुनेछ, जसमा नवीकरणीय र हरित ऊर्जा, दिगो सहरी पूर्वाधार, स्वास्थ्य सेवा र औषधिहरू समावेश छन्। प्रतिनिधि मण्डलमा राजदूतहरू र युरोपीय संघका सदस्य राष्ट्रहरूका वरिष्ठ प्रतिनिधिहरू समावेश हुनेछन्। यसको नेतृत्व भारत र भुटानका लागि युरोपीय संघका राजदूत हर्वे डल्फिनले गर्नुहुनेछ। भ्रमणको क्रममा प्रतिनिधि मण्डलले आसामको मुख्यमन्त्री हेमन्त विश्व शर्मासित भेट गर्नेछ। भारतमा फेडरेसन अफ युरोपियन बिजनेस इन इन्डियाको नेतृत्वमा रहेको व्यापार प्रतिनिधि मण्डलले व्यापार र लगानीका अवसरहरू अन्वेषण गर्न राज्यका अधिकारीहरूसित भेट गर्नेछ। कक्षा बाह्रको परीक्षा नतिजा सार्वजनिक भएपछि सम्बन्धित विषयहरूको छानबिन र उत्तर पुस्तिकाको पूर्ण मूल्याङ्कनका लागि अनलाइन आवेदन पेश गर्ने आज अन्तिम मिति हो। केन्द्रीय माध्यमिक शिक्षा बोर्डले एक सामाजिक सञ्जाल पोस्टमा यो पोर्टल मध्यरातसम्म खुला रहने जनाएको छ। बोर्डले विद्यार्थीहरूलाई अन्तिम मितिभन्दा पहिला नै आफ्नो आवेदन भरेर पेश गर्न अनुरोध गरेको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News कर्स्योङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले स्वास्थ्य भविष्यका लागि सुरक्षित र स्वच्छ खाना सुनिश्चित गर्ने सरकारको प्रतिबद्धता दोहोऱ्याउनु भएको छ। आज विश्व खाद्य सुरक्षा दिवसको अवसरमा सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै उहाँले देशका मानिसहरूलाई स्वस्थ खाने बानी अपनाउन र स्वास्थ्य र आत्मनिर्भर भारत निर्माणमा योगदान पुर्याउन आग्रह गर्नुभयो। श्री नड्डाले प्रधानमन्त्री नरेन्द्र मोदीको खाद्य तेलको उपभोगमा 10% कटौती र राम्रो स्वास्थ्य र बलियो राष्ट्रको लागि सन्तुलित आहार अप्नाउने सन्देशलाई पनि दोहोऱ्याउनुभयो। यस वर्षको विश्व खाद्य सुरक्षा दिवसको विषयवस्तु समस्या से समाधान तक हर जग्गा सुरक्षित भोजन हो। तेलुगु देशम पार्टी TDPले आगामी 18 जुनमा हुने राज्यसभा चुनावको लागि आफ्ना 3 उम्मेद्वारहरूको घोषणा गरेको छ। टिडिपीका राष्ट्रिय अध्यक्ष एन चन्द्रबाबु नायडूले उम्मेद्वारहरूको सूची जारी गर्नुभयो। पार्टीले उद्योगपति सना सतीश, शिक्षाविद भश्याम रामकृष्ण र टिडिपी सामाजिक सञ्जाल शाखा प्रमुख चिन्ता काइला विजयलाई उम्मेद्वार बनाएको छ। आन्ध्र प्रदेशका राज्यपाल न्यायमूर्ति एस अब्दुल नजिरले आकाशवाणीलाई लोक प्रसारणको क्षेत्रमा 90 वर्ष पुरा गरेकोमा बधाई दिनुभएको छ। भारतीय लोक प्रसारणको इतिहासमा यसलाई एक महत्त्वपूर्ण क्षणको रूपमा वर्णन गर्नुहुँदै राज्यपालले विगत 9 दशकमा समाजमा आकाशवाणीको अमूल्य योगदानको सराहना गर्नुभयो। सूचना, शिक्षा र मनोरञ्जन प्रदान गर्ने लोक प्रसारकको भूमिकालाई उजागर गर्दै राज्यपाल नजिरले आकाशवाणीले मानिसहरूलाई जोड्ने र जनचेतना जगाउने काममा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो। पश्चिम बङ्गालको कालेबुङ जिल्लाको रम्भी नजिकै टिस्टा नदीबाट एकै परिवारका 4 सदस्यको शव फेला परेको छ। NDRF, SDRF र पश्चिम बङ्गाल पुलिसको 48 घण्टाभन्दा बढी समयसम्म चलेको खोजी अभियानपछि एक पुरुष, 2 महिला र 1 नानीको शव फेला परेको छ। परिवार गत शुक्रबार गान्तोकबाट सिलगढी जाँदै थियो। टिस्टा नदीको किनारमा रहेको राष्ट्रिय राजमार्ग 10 मा रम्भी नजिकै उनीहरूको गाडी हराएको थियो। सूचना पाएपछि कालेबुङ पुलिसले खोजी अभियान सुरु गर्यो। मृतकको अन्तिम मोबाइल फोन लोकेसन रम्भीको वरिपरि पत्ता लागेको थियो। राष्ट्रिय पुरस्कार विजेता मलयालम फिल्म अभिनेता सलीम कुमारको हिजो राति कोचीमा निधन भएको छ। सलीम कुमारले मिमिक्री स्टेज अनि टेलिभिजन कमेडी शोबाट आफ्नो पहिचान बनाएका थिए अनि 1996 सिद्दिक समीरको निर्देशनमा फिल्म इष्टमानु नरुवट्टमबाट सिनेमा जगतमा प्रवेश गरेका थिए। 3 दशक लामो करियरमा उनले लगभग 350 चलचित्रमा काम गरे। सलीम कुमारले आफ्नो अनौठो शैलीमा कमेडी उन्मुख पात्रहरूलाई प्रस्तुत गरेर उनीहरूलाई फरक आयाम दिए।
सलिम कुमारले उत्कृष्ट सह अभिनेताको अवार्ड अच नुरङ्गथा विडुका लागि जिते भने अयालुम नजानुमका लागि उत्कृष्ट हास्य कलाकारको स्टेट अवार्ड जितेका थिए। उहाँले तमिल फिल्महरू अप्पविम मिसाई, नेडुन्च लाई अनि मरियनमा पनि काम गरेका थिए। उहाँले उडिया फिल्म उङ्गा अनि बङ्गाली फिल्म माया बजारमा पनि अभिनय गरेका छन्। केरलमका मुख्यमन्त्री वी डी सतीशनले सलिम

अन्तमा मुख्य समाचार पुनः एकचोटि। भारत इन्डोनेसिया संयुक्त आयोगको बैठक नयाँ दिल्लीमा जारी छ। गृहमन्त्री अमित शाहले अन्तर्राष्ट्रिय सीमाहरूमा वित्तीय लेनदेन, भवन निर्माण अनि सम्पत्तिहरूको खरिद बिक्रीमाथि कडा निगरानी राख्ने आह्वान गर्नुभएको छ। कक्षा 12 को परीक्षा नतिजा सार्वजनिक भएपछि सम्बन्धित विषयहरूको छानबिन र उत्तर पुस्तिकाको पूर्ण मूल्याङ्कनका लागि अनलाइन आवेदन पेश गर्ने आज अन्तिम मिति हो। मौसम विभागले दक्षिण पश्चिम मनसुन अगाडि बढ्दै जाँदा देशभरि व्यापक वर्षा हुने पूर्वानुमान गरेको छ भने उत्तर र मध्य भारतका केही भागहरूमा गर्मीको लहर जारी रहनेछ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी पुनः 3 बजेर 15 मिनटमा उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

समाचार पछि पुनः स्वागत छ आकाशवाणीको नेपाली प्रसारण सेवामा। अब सुन्नुहोस् मानसिंह मोक्तानको आवाजमा लोकगीत।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ। समय अपराह्न 3 बजे हो। श्रोतालाई अब सुनाइरहेछौँ फिल्म संगीत। प्रथम सुन्नुहोस् फिल्म दादाबाट यशोदासको आवाजलाई।

अहिले सुन्नुभयो जनता हवलदार फिल्मबाट अनवरको आवाजलाई। अब सुन्नुहोस् फिल्म अर्पणबाट लता मङ्गेशकरको युग लता मङ्गेशकरको आवाजमा शब्दशः आनन्द बक्सीको संगीत लक्ष्मीकान्त प्यारेलालको।

नमस्कार, यो आकाशवाणी हो। अब समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। युरोपेली संघको एक उच्च स्तरीय प्रतिनिधिमण्डल भोलि दुई दिने भ्रमणको लागि असमको गुवाहाटी आउनेछ। यसको उद्देश्य भारतका पूर्वोत्तर राज्यहरूसँगको सहकार्यलाई बलियो पार्न हो। युरोपीय संघको चर्चा युरोप र पूर्वोत्तर बीचको साझा हितका क्षेत्रहरूमा केन्द्रित हुनेछ, जसमा नवीकरणीय र हरित ऊर्जा, दिगो सहरी पूर्वाधार, स्वास्थ्य सेवा र औषधिहरू समावेश छन्। प्रतिनिधिमण्डलमा राजदूतहरू र युरोपेली संघका सदस्य राष्ट्रहरूका वरिष्ठ प्रतिनिधिहरू समावेश हुनेछन्। यसको नेतृत्व भारत र भूटानका लागि युरोपेली संघका राजदूत हर्वे डेल्फिनले गर्नुहुनेछ। भ्रमणको क्रममा प्रतिनिधिमण्डलले असमका मुख्यमन्त्री हिमन्त विश्व शर्मासँग भेट गर्नेछन्। भारतमा फेडरेशन अफ युरोपियन बिजनेस इन इण्डियाको नेतृत्वमा रहेको व्यापार प्रतिनिधिमण्डलले व्यापार र लगानीका अवसरहरू अन्वेषण गर्न राज्यका अधिकारीहरूसँग भेट गर्नेछन्। स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले स्वास्थ्य भविष्यको लागि सुरक्षित र स्वच्छ खाना सुनिश्चित गर्ने सरकारको प्रतिबद्धता दोहोर्याउनु भएको छ। आज विश्व खाद्य सुरक्षा दिवसको अवसरमा सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै उहाँले देशका मानिसहरूलाई स्वास्थ्य खाने बानी अप्नाउन र स्वास्थ्य र आत्मनिर्भर भारत निर्माणमा योगदान पुर्याउन आग्रह गर्नुभयो। श्री नड्डाले प्रधानमन्त्री नरेन्द्र मोदीको खाद्य तेलको उपभोगमा 10% कटौती र राम्रो स्वास्थ्य र बलियो राष्ट्रको लागि सन्तुलित आहार अप्नाउने सन्देशलाई पनि दोहोर्याउनुभयो। यस वर्षको विश्व खाद्य सुरक्षा दिवसको विषयवस्तु समस्या से समाधान तक हर जगह सुरक्षित भोजन रहेको छ। असमका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले प्रसिद्ध कवि, नाटककार, गद्य लेखक, शोधकर्ता र बाल साहित्यकार अतुल चन्द्र हजारिकाको पुण्यतिथिमा शोक व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जालमा एक पोस्ट गर्दै मुख्यमन्त्री डाक्टर शर्माले भन्नुभएको छ, प्रसिद्ध कवि, नाटककार, गद्य लेखक, शोधकर्ता र बाल लेखक अतुल चन्द्र हजारिका असमिया साहित्यको विशाल क्षेत्रका एक लामो समयदेखि सम्मानित व्यक्तित्व हुन्। हजारिकाका कृतिहरू, जसले असम साहित्य सभाको अध्यक्षको पदलाई पनि सुशोभित गर्यो, हामीलाई प्रकाशको बाटो देखायो। साहित्याचार्यको योगदानले असमिया साहित्य जगत र विशाल असमिया समाजलाई पुस्तादेखि पुस्तासम्म प्रेरित गरिरहनेछ। आज उहाँको पुण्यतिथिमा हामी उहाँलाई गहिरो श्रद्धाका साथ सम्झन्छौँ। अतुल चन्द्र हजारिकाको जन्म 9 सेप्टेम्बर 1903 गुवाहाटीमा भएको थियो। उहाँको मृत्यु जुन 7, 1986 भयो। उहाँ एक असमिया कवि, नाटककार, गद्य लेखक र बाल लेखक हुनुहुन्थ्यो। सन् 1953 देखि 1956 उहाँ लगातार 3 कार्यकालका लागि असम साहित्य सभाको महासचिव चयन हुनुभएको थियो। उहाँले सन् 1959 असम साहित्य सभाको नङ्गौँ अधिवेशनमा सम्मेलनको अध्यक्षता पनि गर्नुभएको थियो। सन् 1982 असम साहित्य सभाले उहाँलाई साहित्याचार्यको उपाधिले सम्मानित गरेको थियो। हजारिकाले असममा नाट्य आन्दोलन सुरु गर्नुभयो र असमको थिएटरमा यसको प्रभाव पर्यो, जसको परिणामस्वरूप असमको थिएटरबाट बङ्गाली नाटकहरू फिर्ता भए। असमको बजाली जिल्लामा 3 शंकास्पद बङ्गलादेशी नागरिकलाई स्थानीय बासिन्दाले पक्राउ गरी पुलिस शासनको जिम्मा लगाएको पुलिसले आइतबार जानकारी दिएको छ। पुलिसले आज बताए अनुसार स्थानीय मानिसहरूलाई 3 व्यक्तिहरूको गतिविधिमाथि शंका भएपछि उनीहरूलाई रोकेर सोधपुछ गरियो। पछि मानिसहरूले उनीहरूलाई आफ्नो हिरासतमा लिएर सम्बन्धित अधिकारीहरूलाई खबर गरे। स्थानीय तहमा प्रारम्भिक सोधपुछका क्रममा तीनैजना ले कामको खोजीमा आएको बताएका छन्। रोजगारीका लागि अन्य व्यक्ति पनि त्यसरी नै आउने गरेको उनीहरूको दावी छ। घटनाबारे जानकारी पाएपछि पुलिसले अनुसन्धान सुरु गरेको छ। तीनैजनाको पहिचान, नागरिकता र भारत प्रवेशसँग सम्बन्धित कागजातहरू अधिकारीहरूले जाँच गरिरहेका छन्। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको पुलिसले जनाएको छ।
नकली हिन्दू पहिचान बनाएर एक हिन्दू युवतीलाई प्रलोभनमा पारेर विवाह गरेको आरोपमा लखिमपुर पुलिसले हस्मत अलीलाई पक्राउ गरेको छ। आरोप छ कि हस्मत अलीले आफूलाई सुमित कुमार भनेर महिलासँग सम्बन्ध स्थापित गरेका थिए। पुलिसका अनुसार विशेष अपरेसनका क्रममा आरोपीलाई पक्राउ गरिएको हो। पक्राउ परेपछि पुलिस हिरासतमा रहेका हस्मत अलीले पुलिसको गाडीबाट हाम फालेर भाग्ने प्रयास गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको पुलिसले जनाएको छ। हस्मत अलीले आफ्नो वास्तविक पहिचान लुकाएर युवतीलाई प्रलोभनमा पारेर विवाह गरेको आरोप छ। यस मुद्दामा थप कानूनी प्रक्रिया चलिरहेको छ। समाचार अहिलेलाई पूरा भयो। अघिल्लो समाचार लिएर हामी अपराह्न 3:45 बजेर उपस्थित हुनेछौँ।

0: सुन्दै गर्नुहोस् आकाशवाणी।
1: हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ। अब प्रस्तुत छ कार्यक्रम विश्वमा हामी।

नमस्कार, आकाशवाणीको नेपाली प्रसारण सेवाबाट यहाँलाई स्वागत छ। म निर्मल गुरुङको तर्फबाट अनि लिएर आएको छु कार्यक्रम विश्वमा हामी।

पुरातन संसारका सात आश्चर्यहरू, जसलाई विश्वमा सात आश्चर्य वा केवल सात आश्चर्य पनि भनिन्छ। शास्त्रीय पुरातनको समयमा अवस्थित सात उल्लेखनीय संरचनाहरूको सूची हो। सात आश्चर्यहरूको पहिलो ज्ञात सूची ईसापूर्व 2-1 शताब्दीमा गरेको थियो। यद्यपि प्रविष्टिहरू शताब्दीदेखि नै अलग अलग अथवा बेग्लै बेग्लै छन्। सात परम्परागत आश्चर्यहरू गिजाको ग्रेट पिरामिड, रोड्सको कोलोलस, अलेक्जान्ड्रियाको लाइट हाउस, हलिकार्नासको समाधि, आर्टिमिसको मन्दिर, ओलम्पियामा जिसको मूर्ति र बेबिलोनको ह्याङ्गिङ बगैँचाहरू हुन्। आधुनिक समयका देशका प्रयोगहरू गरेर दुईवटा आश्चर्य ग्रिसमा, दुईवटा टर्कीमा, दुईवटा इजिप्टमा र एउटा इराकमा अवस्थित थिए। सात आश्चर्यहरूमध्ये केवल गिजाको पिरामिड सबैभन्दा पुरानो आश्चर्य अझै पनि खडा छ, जबकि अन्य शताब्दीहरूमा नष्ट भएको छ। ह्याङ्गिङ गार्डनको सही प्रकृतिबारे विद्वानहरू बीच बहस छ र तिनीहरू कहिले वास्तवमा अस्तित्वमा थिए या छैनन् भन्ने शंकामा छ। ईसापूर्व 4 शताब्दीमा अलेक्जेन्डर द ग्रेटद्वारा पश्चिमी संसारको धेरै उनीहरूको सभ्यताहरूमाझ पहुँचमा प्रदान गरियो। विभिन्न देश दृश्यहरू र आश्चर्यहरूबाट प्रभावित र मोहित यी यात्रुहरूले उनीहरूलाई सम्झनाको लागि उनीहरूले देखेका कुराहरू सूचीबद्ध गर्न थाले। आश्चर्यको सट्टा पुरातन ग्रिकहरूले थिमाटाको कुरा गरे, जसको अर्थ दर्शनीय स्थलहरू हो। अर्को शब्दमा हेर्नु योग्यको स्थानहरू। पछि यसलाई आश्चर्य शब्द प्रयोग गरियो। त्यस्ता सात स्मारकहरूको सूचीको पहिलो सन्दर्भ डियोडोरस सिकुलसद्वारा थियो। एपिग्रामिस्ट एन्टिपिटर अफ सिडोन, जो 100 ईसापूर्व वा त्यसभन्दा अघि बसेका थिए, उनले सात आश्चर्यहरूको सूची दिए, जसमा हालको सूचीको 6 स्थलहरू समावेश छन्। गिजाको ग्रेट पिरामिड प्राचीन संसारका सात आश्चर्यमध्ये एक मात्र अझै पनि उभिएको छ। अर्को पुरातन लेखक सायद शङ्कास्पद रूपमा आफूलाई बाइजेन्टेनको फेलो भनेर चिनाउने द सेभेन साइट्स अफ द वर्ल्ड शीर्षकको एउटा ग्रन्थ लेखे। जीवित पाण्डुलिपि अपूर्ण छ, यसको अन्तिम पृष्ठहरू हराइसकेको छ। जे होस्, प्रस्तावना पाठबाट हामी निष्कर्षमा पुग्न सक्छौँ कि सात साइटहरूको सूची एन्टिपिटरको सूचीसित मिल्छ। अलेक्जेन्ड्रियाको सङ्ग्रहालयमा राखिएका इतिहासकार हेरोडोटस र कवि कालीमाकसद्वारा लेखिएको सूचीहरू केवल सन्दर्भमा छन्। रोडको कोलोसस 280 ईसापूर्व पछि पुरा भएको सात मध्ये अन्तिम थियो र 2026मा पुरा भएको थियो। प्राचीन संसारका सात आश्चर्यहरू। गिजाको ठुलो पिरामिड मानिन्छ 2584 2561 ईसापूर्व इजिप्सनहरूद्वारा निर्मित, यो अझै पनि अवस्थित छन्, तर धेरै जसो हराइसकेको छ। बेबिलोनको झुन्डेको बगैँचा, जसको निर्माण लगभग 600 ईसापूर्व भएको मानिन्छ। त्यसरी नै पूर्व ओलम्पियामा जुइसको मूर्ति, जसको निर्माण 466-456 ईसापूर्व भएको थियो। 5-6 शताब्दी इस्वीमा निर्मित कन्स्टान्टिनोपलमा यसलाई विघटन गरियो, तर पछि फेरि जोडियो, तर पछि आगोले यो नष्ट भयो। लगभग 550 ईसापूर्वमा एफिसमा आर्टमिसको मन्दिर, जसलाई सात आश्चर्यहरूमध्ये एक मान्न सक्छौँ। 300 ईसापूर्व

एन्टिपिटरको सूचीमा समावेश गरिएका सात आश्चर्यहरूलाई तिनीहरूको उल्लेखनीय विशेषताको लागि प्रशंसा गरिएको थियो। तिनीहरूको प्रकारको सबैभन्दा अग्लो र सबैभन्दा ठुलो भएको उच्चतादेखि लिएर तिनीहरू सृजना गरिएको कलात्मकसम्म, तिनीहरूको वास्तुशिल्प र कलात्मक विशेषताहरू होलिनिस्टिक संसार र बाहिरका सबै ठाउँहरूमा प्रतिलिपि गरिएको थियो। रोमन संस्कृतिमा ग्रिक प्रभाव र पुनर्जागरणको समयमा ग्रिकको रोमक कलात्मक शैलीहरूको पुनरुत्थानले युरोपीय कलाकारहरू र यात्रीहरूको कल्पनालाई आकर्षित गर्यो। एन्टिपिटरको क्याटलगलाई उद्धृत गर्दै चित्रहरू र मूर्तिकलाहरू सृजना गरिएको थियो, जबकि ठुलो संख्यामा साहसीहरूले व्यक्तिमा चमत्कारहरू हेर्ने वास्तविक साइटहरूमा यात्रा गरे। चमत्कारहरूको अतिरञ्जनलाई थप पूरक बनाउन किंवदन्तीहरू प्रसारित गरियो। अब आधुनिक सूचीहरू

एन्टी पिटरका आश्चर्यहरू मध्ये एक आजसम्म बाँच्न सक्ने एकमात्र गिजाको ठुलो पिरामिड हो। यसको चम्किलो सेतो ढुङ्गाको आवरण लगभग 1300 इस्वीसम्म अछुन्न रह्यो, जब स्थानीय समुदायहरूले निर्माण सामग्रीको लागि अधिकांश ढुङ्गाहरू हटाए। ह्याङ्गिङ गार्डनको अस्तित्व प्रमाणित भएको छैन, यद्यपि सिद्धान्तहरू प्रशस्त छन्। अभिलेख र पुरातत्त्वले अन्य 5 आश्चर्यहरूको अस्तित्व पुष्टि गर्दछ। आर्टिमिसको मन्दिर र जुसको मूर्ति आगोले नष्ट भयो, जबकि अलेक्जेन्ड्रियाको लाइट हाउस, कोलोसस र मौसुलसको चिहान भूकम्पले ध्वस्त पारेको थियो। जीवित कलाकृतिहरू मध्ये मौसुलसको चिहानबाट मूर्तिहरू र आर्टिमिसको मन्दिर हाल लन्डनको ब्रिटिस सङ्ग्रहालयमा राखिएको छ। 7 अचम्भको वस्तुकला र कलात्मक मानव उपलब्धिहरूको सूची पुरातन ग्रिक समयदेखि रोमन साम्राज्य, मध्ययुग, पुनर्जागरण र आधुनिक युग मार्फत जारी छ। रोमन कवि मार्सल र क्रिश्चियन बिशप ग्रेगरी अफ टुर्सको आफ्नै संस्करणहरू थिए। क्रिश्चियन धर्मको उदय र समयलाई जित्ने मानिसको हातको कारकलाई प्रतिबिम्बित गर्दै प्रकृति र एन्टिपाटरको 7 आश्चर्य रोमन र क्रिश्चियन साइटहरूको सूचीमा सामिल हुन थाले, जसमा कोलोसियम, नोआस आर्क र सोलोमनको मन्दिरहरू समावेश छन्। 6 शताब्दीमा सेन्ट ग्रेगरी अफ टुर्सद्वारा 7 आश्चर्यहरूको सूची सङ्कलित गरिएको थियो। आधुनिक इतिहासकारहरू मौलिक 7 प्राचीन आश्चर्यको सूची यसको भौगोलिक दायरामा सीमित थियो भन्ने आधारमा काम गर्दै तिनीहरूको संस्करणहरू पनि हेलेनिस्टिक क्षेत्रभन्दा बाहिरका साइटहरू समावेश गर्नका लागि थिए। प्राचीन विश्वका 7 आश्चर्यदेखि विश्वका 7 आश्चर्यसम्म 7 आश्चर्यको लागि 7 आश्चर्यको लेबलले प्रकृतिका कार्यहरू, इन्जिनियरिङका उत्कृष्ट कृतिहरू, मध्ययुगको निर्माणहरू आदिमा आधारित विभिन्न संस्थाहरू, प्रकाशनहरू र व्यक्तिहरू बीच असङ्ख्य संस्करणलाई जन्म दिएको छ। यसको उद्देश्य पनि एक साधारण यात्रा गाइडबुक वा जिज्ञासु ठाउँहरूको सङ्ग्रहबाट संरक्षण वा संरक्षणको लागि साइटहरूको सूचीमा परिवर्तन भएको छ।

लौ त श्रोतामान बरु यसरी प्राचीन युगमा जुन हेलोनिस्टिक अनुसार सातवटा हेर्न पर्ने स्थानहरूबारे जानकारी गराएपछि अब तपाईँहरूदेखि बिदा माग्ने सङ्केत पाएकोले आजलाई भने विश्वमा हामी कार्यक्रमबाट बिदा माग्दछु। फेरि भेट्ने आशा भरोसा अनि वचनको साथ। हवस् त नमस्ते।

नमस्कार, निर्मल गुरुङ यहाँहरूलाई हार्दिक नमन गर्दै अब कार्यक्रम लिएर आएको छु विविध चर्चा। र विविध चर्चामा आज म श्रोताहरूलाई नारी तस्करी र हाम्रो चेलीबेटीहरू शीर्षकमा एक वार्ता यहाँ प्रस्तुत गर्न गइरहेको छु।

नारी तस्करीको समस्या आजको समस्या होइन, परापूर्व कालदेखि नै नारीहरूले भोग्दै आएका समस्या हो। वर्तमान समयमा यो विभिन्न प्रकारको रूप लिएर वैश्विक अपराध बन्न गएको छ। यो दक्षिण एसियाली देशहरूदेखि लिएर फिलिपिन्स, भेनेजुएला, जापान हुँदै अमेरिकी देश एवं संयुक्त राज्य अमेरिका इत्यादि अन्तर्राष्ट्रिय स्तरसम्म फैलिन गएको छ। यसको रोकथामको लागि कतिपय देशहरूले अन्तर्राष्ट्रिय गठबन्धन गरे तापनि यसमाथि भने जस्तो सफलता पाउन सकेका छैनन्। नशालु पदार्थ ओसार प्रसार गर्ने अपराधीहरूको लागि वर्तमान समयमा नारी तस्करी उद्योग धन्दा निकै फस्टाएको छ। साना साना सहरदेखि ठुला ठुला सहरहरूमा नारी तस्करका मुखिया र तिनका दलालहरू लछप्रै घुमिरहेका छन्। यी दलालहरू मामा काका आफन्तहरूको भेषमा गाउँ घरतिर चेलीबिटीहरूको घर आँगनसम्म पुगिसकेका छन्। झलक्क हेर्दा सिधा साधा भद्र पुरुष, ठुला बडा अफिसर वा कम्पनीका मालिक जस्तै देखिने अनुहार र रूप रङद्वारा यिनीहरूलाई चिन्न धेरै गाह्रो पर्छ। झलक्क हेर्दा यिनीहरू स्मार्ट देखिए तापनि पेटमा धारिलो कैची बोकेर हिँडिरहेका हुन्छन्। यिनीहरू मुखमा म घोले जस्तो चिप्ले घसेर बोल्छन्। आकाशका तारा अहिले नै भुइँमा झारा जस्तो कुराकानी गर्छन्। धेरै प्रलोभन देखाएर यिनीहरूले हाम्रा चेलीबेटीहरूलाई फसाउँछन्। कसै कसैले त भ्यालेन्टाइन डे, बर्थडे, म्यारिज एनिभर्सरीमा आकर्षक उपहार दिएर चेलीबेटीहरूको मन जित्ने प्रयास गर्छन्। गरिब घरका चेलीबेटीहरूलाई नोकरी लगाइदिन्छु भन्ने बहाना बनाएर उनीहरूलाई फुरुक्क पार्छन्। उनीहरूलाई बोलीले नै जुरुक जुरुक्कै उचाल्छन्। आफू मिलिटरी सैनिक वा प्यारामिलिटरी अर्थात् अर्धसैनिक फोर्समा काम गर्छु, अफिसर हुँ भनी बिहेको प्रस्ताव पनि राखिपाल्छ र हाम्रा चेलीबेटीहरू जालमा फसाउँछन्। स्मार्टफोनको प्रचलन बढेपछि नारी तस्करीहरू अझै बेसी बढ्न थालेको छ। फेसबुक, व्हाट्सएप र मेसेन्जरमा चेटिङ, डेटिङको माध्यमद्वारा छोरी चेलीहरूलाई आकर्षित गर्नु नारी तस्करहरूलाई धेरै सजिलो भएको छ। हेर्दा साधारणत भद्र मानिस देखिने यी नारी तस्करहरूले भद्रताको मुखुण्ड ओढेर हल्का छाया भएकी 15 वर्षदेखि 35 वर्ष आयु वर्गका 10-12 श्रेणीभन्दा धेरै नपढेकी, धेरै नक्कल पार्ने, शरीरका कोमल अङ्ग देखाउने गरी छोटो छोटो पारदर्शी लुगा लगाएर टुटे फुटेको इङ्ग्लिस बोल्ने, इत्रिएर हिँड्ने, घर धन्दाको साटो गफ गरेर दिन गाल्ने, घुमफिर गर्न रुचि राख्ने, कल्पनाको उडान भर्ने, अरू हात्तीमा चढ्यो भन्दैमा आफू धुरीमा चढ्ने यस्ता अल्पशिक्षित नारीहरूको नाडी छामेर आफ्नो मोहजालमा फसाउँछन्। उनीहरूको मोहजालमा फसेकी चेलीबेटीहरूले आफन्तसँग सम्पर्क नगरोस् भनेर तिनीहरूको मोबाइल ती नारी तस्करले आफूसँग राख्छन् र 1-2 दिन स्थानीय होटलमा बसेर नै केटीको परिवार र गाउँघरको के कस्तो प्रतिक्रिया हुन्छ त्यसमाथि नजर राख्दै स्थानीय पुलिसको गतिविधिबारे पत्तो लाउँछन्। कतैबाट कुनै प्रकारको प्रतिक्रिया देखा परेन भने दिल्ली, मुम्बई, लखनऊ, कलकत्ता जस्ता ठूला सहरहरूमा लगेर नारी तस्करको मुखिया वेश्यावृत्ति गराउने मालिकहरूबाट निकै मोटो रकम लिएपछि उनीहरूलाई त्यहाँ

बेचिदिन्छ। तस्कर गरिएको नारियललाई जिम्मा लगाएपछि ती दलालहरू भेष बदलेर अन्य नारियललाई फसाउन फेरि एकपल्ट गाउँघरतिर धाउँछन्।

नारी तस्करले नारीहरूलाई बेचबिखन गरेर होटेल वा रेड लाइट एरियामा वेश्यावृत्ति गर्न मात्र लाउँदैनन्। उनीहरूले खाडी मुलुकहरूमा कसैको अरेबियनहरूको सुसारे र मुसारे साथै उनीहरूको सेक्स वर्करको काममा लाउँछन्। त्यति मात्र नभएर तस्कर गरिएका राम्री राम्री महिलाहरूको शरीरको छालाहरू काटेर उनीहरूको पत्नी वा छोरी बुहारीहरूको सर्जरी गराउन उपयोग लाउँछन्। नारी तस्करदेखि कसरी जोगिने त?

भनिन्छ शिक्षित महिला सशक्त राष्ट्र। एउटा शिक्षित नारी आफू मात्र शिक्षित हुँदैनन्, तिनले आफ्ना छोराछोरी, आफ्नो लोग्ने, गाउँ घर र आफन्तहरूलाई पनि शिक्षित तुल्याउँछन्। नारी तस्कर हुनबाट जोगाउनुमा आमाको विशेष भूमिका रहेको हुन्छ। आमा गरिब नै किन नहोस्, शिक्षित हुनुपर्छ। किशोर अवस्थामा पुगिसकेको छोरीको प्रत्येक गतिविधिमाथि नजर राख्नुपर्छ। राम्रो नराम्रोको बारेमा आफ्नो छोरा छोरीलाई अर्थ उपदेश दिइरहनुपर्छ। छोराछोरीलाई लामो समयसम्म मोबाइल खेलाउन दिनुहुन्न। बेला नकुबेला छोरीलाई एक्लै हिँडुल गर्न दिनुहुन्न। छोरीलाई सधैँ राम्रो साथीको चुनाव गर्ने सल्लाह दिनुपर्छ। घरको कामधन्दा र ठुला बडाको सम्मान गर्ने संस्कार दिनुपर्छ। कम बोल्नु तर धेरै पढ्ने बानी बसाउनुपर्छ। छोरीले कोसँग धेरै हेमखेम बढाइरहेकी छिन्, त्यसमाथि पनि ध्यान दिनु उचित छ। समय निकालेर भए पनि क्लास टिचरहरूलाई भेटेर छोरीको पढाइ सम्बन्धी जानकारी लिन आवश्यक छ। छोरीलाई छोरी होइन आफ्नो साथी जस्तो सम्झेर बेसी जस्तो समय छोरीसँग बिताउन सकियो भने तपाईँको छोरीको सम्पर्कमा नारी तस्करहरू आउन सक्दैनन्। नारी तस्करको जालमा हाम्रा चेलीबेटीहरू फस्न नदिन पुलिस प्रशासन तथा गाउँ समाजको पनि प्रमुख भूमिका रहेको छ। पुलिस प्रशासनले इमान्दारीपूर्वक कार्य गर्नुपर्छ। चेलीबेटी हराएको सूचना पाउनसाथ सन्देहात्मक स्थानीय होटल र लजहरूमा निगरानी राख्ने र आवश्यक परे छापा पनि मार्न पर्छ। बस स्ट्यान्ड, एयरपोर्ट र रेलवे स्टेसनहरूमा तैनात सुरक्षा कर्मीहरूलाई सूचना दिनुपर्छ। नारीहरूलाई जागृत गराउन गाउँ समाजले समय समयमा नारी र बाल बालिका तस्करीबारे सङ्गोष्ठीको आयोजना गर्नुपर्छ। अनुशासन र आचरण ठिक नभएकी उत्ताउलो केटीहरूको अभिभावकहरूलाई लाखेस गराउँदै यसबाट हुने दुष्परिणामको बारेमा जानकारी गराउनु आवश्यक छ। तब मात्र सर्वभन्तु सिकिन सर्वसन्तु निरामयको आशा हामी राख्न सक्छौँ।

0: लौता श्रोता मित्रहरू, यसरी विविध चर्चा कार्यक्रममा अहिले मैले श्रोताहरूलाई नारी तस्करी बारे केही जानकारी राखेँ र यसरी जानकारी राख्दा राख्दै अहिले विविध चर्चाको विषयको कार्यक्रमको समय सीमा यही नै समाप्त हुन्छ र आगामी दिनहरूमा कतिपय वार्ताहरू लिएर उपस्थित हुने बाचा मार्दै आजलाई पनि बिदा माग्दछु। हवस् त, नमस्कार।
1: यो हो आकाशवाणीको नेपाली प्रसारण सेवा। अब सुन्नु

0: बिल की रिपोर्ट के साथ समाचार कक्ष से वैष्णवी
1: समाचार आकाशवाणी बाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मीडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब बाँकी समाचार। वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गतको कृषि तथा प्रसंस्करण खाद्य उत्पाद निर्यात विकास प्राधिकरण एपीईडीएले झारखण्डबाट ब्रिटेनमा आम्रपाली आँपको पहिलो वाणिज्यिक खेप निर्यात गर्न सहजीकरण गरेको छ। यस खेपमा सिमडेगा जिल्लाको बेउरा किसान उत्पादक कम्पनी लिमिटेडबाट प्राप्त 1.5 मेट्रिक टन ताजा आँप समावेश छ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले झारखण्डमा महिला नेतृत्वको किसान उत्पादक संगठनद्वारा उब्जाइएको आम्रपाली आँपको ब्रिटेनमा निर्यातलाई लोकल गोज ग्लोबल पहलको प्रमुख उदाहरणको रूपमा वर्णन गर्नुभयो। उहाँले भन्नुभयो, एपीईडीएको निरन्तर प्रयासहरूले कृषकहरूलाई राम्रो मूल्य सुरक्षित गर्न सक्षम बनाउँदैछ, महिलाहरूलाई नयाँ अवसर र मान्यता प्रदान गर्दैछ र भारतको कृषि निर्यातलाई नयाँ गति प्रदान गर्दैछ। स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले स्वस्थ भविष्यको लागि सुरक्षित र स्वच्छ खाना सुनिश्चित गर्ने सरकारको प्रतिबद्धता दोहोर्याउनु भएको छ। आज विश्व खाद्य सुरक्षा दिवसको अवसरमा सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै उहाँले देशका मानिसहरूलाई स्वस्थ खाने बानी अपनाउन र स्वस्थ र आत्मनिर्भर भारत निर्माणमा योगदान पुर्याउने आग्रह गर्नुभयो। श्री नड्डाले प्रधानमन्त्री नरेन्द्र मोदीको खाद्य तेलको उपभोगमा 10% कटौती र राम्रो स्वास्थ्य र बलियो राष्ट्रको लागि सन्तुलित आहार अपनाउने सन्देशलाई पनि दोहोर्याउनुभयो। यस वर्षको विश्व खाद्य सुरक्षा दिवसको विषयवस्तु समस्या से समाधान तक हर जग्गा सुरक्षित भोजन रहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले अभिनेता सलीम कुमारको निधनमा शोक व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै प्रधानमन्त्रीले सलीम कुमारले आफ्नो उत्कृष्ट करियरको क्रममा विभिन्न भूमिकामा आफ्नो बहुमुखी प्रतिभा र अविस्मरणीय अभिनय मार्फत अमिट छाप छोडेको बताउनु भएको छ। श्री मोदीले यस शोकको घडीमा अभिनेताको परिवार र असंख्य प्रशंसकहरूसँग आफ्नो संवेदना व्यक्त गर्नुभएको छ। तेलुगु देशम पार्टी टिडिपीले 18 जुनमा हुने राज्यसभा चुनावको लागि आफ्ना 3 उम्मेद्वारहरूको घोषणा गरेको छ। टिडिपीका राष्ट्रिय अध्यक्ष एन चन्द्रबाबु नाइडूले उम्मेद्वारहरूको सूची जारी गर्नुभयो। पार्टीले उद्योगपति सना सतीश, शिक्षाविद भश्याम रामकृष्ण र टिडिपी सामाजिक सञ्जाल शाखा प्रमुख चिन्ता काइला विजयलाई उम्मेद्वार बनाएको छ। आज अमेरिका र इरान बीचको द्वन्द्वको 100 दिन पूरा भएको छ। फरवरीको अन्त्यमा इरानमा अमेरिका र इजरायली आक्रमणबाट उत्पन्न भएको द्वन्द्व अब व्यापक क्षेत्रीय संकटमा परिणत भएको छ। यसले हर्मुजको जलडमरूमा सुरक्षित समुद्री यातायातलाई खतरामा पारेको छ र लेबनानमा तनाव पुनः सुरु गरिएको छ। अमेरिकाको केन्द्रीय कमानले आज घोषणा गरेको छ कि अमेरिकी सेनाले हर्मुजको जलडमरूमा 2 इरानी आक्रमण ड्रोनहरू खसालेको छ। यो घटना शुक्रबारदेखि सुरु भएका घटनाहरूको श्रृङ्खलापछि भएको हो, जसको क्रममा अमेरिकी सेनाले हर्मुज जलमार्गमा 4 इरानी ड्रोनहरूलाई निशाना बनाएको थियो। त्यसपछि अमेरिकाले गोरुक र केसम टापुहरूमा इरानी तटीय रडार र निगरानी स्थलहरूलाई लक्षित गर्यो। यसअघि हिज शनिबार इरानले बहरिन र कुवेततर्फ ब्यालिस्टिक मिसाइलहरू प्रहार गर्यो। अमेरिकी अधिकारीहरूले बताएनुसार धेरैजसो मिसाइलहरू आफ्नो लक्ष्यमा पुग्न अघि नै नष्ट गरिएका थिए। दुवै पक्षबीचको यो नयाँ टक्राउले अन्तर्राष्ट्रिय समुद्री मार्गहरू र यस क्षेत्रमा महत्त्वपूर्ण पूर्वाधारको सुरक्षाको बारेमा चिन्ता बढाएको छ। यसैबीच अमेरिकी अधिकारीहरूले हालैका आक्रमणहरूमा भएको क्षतिको क्षतिपूर्ति दिन इरानको कोष प्रयोग गर्ने विचार गरिरहेका छन्। जारी मध्यस्थता प्रयासहरूको बीच मा प्रमुख क्षेत्रीय सुरक्षा मुद्दाहरूमा नयाँ सैन्य द्वन्द्व र असहमितहरूले वार्ता प्रक्रियालाई अझ जटिल बनाएको छ। विस्तृत शान्ति सम्झौताको बारेमा अनिश्चितता यथावत छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार पुनः एकचोटि सुन्नुहोस्। विदेश मन्त्री डाक्टर एस जयशंकर र इन्डोनेसियाका विदेश मन्त्री सुगियोनोले आज नयाँ दिल्लीमा भएको भारत इन्डोनेसिया संयुक्त आयोगको बैठकको सह अध्यक्षता गर्नुभएको छ। युरोपेली संघको एक उच्च स्तरीय प्रतिनिधिमण्डल भोलि दुई दिने भ्रमणको लागि असमको गुवाहाटी आउनुहुनेछ। प्रधानमन्त्री

0: नरेन्द्र मोदीले मेजर अभिलाषा बराकलाई संयुक्त राष्ट्र सैन्य लैङ्गिक अधिवक्ता पुरस्कारबाट सम्मानित भएकोमा बधाई दिनुभएको छ अनि आज अमेरिका र इरान बीचको द्वन्द्वको 100 दिन पूरा भएको छ। आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।
1: समाचारपछि अब प्रस्तुत गर्न लागिरहेछौं देशभक्ति गीत।